भुवनेश आनन्दले गाए एसी लोकगीत साथै श्रोतामा आजको कार्यक्रममा वक्त गा हो मुलाकात गर्दै पर्सि अतारे एसी वक्त चो बजो चेसो मिन्टो दे आज दिविन्द्र शर्मा दिपुल सिलुके दे जाजत बाजे सुन्ने होला खे राम राम।